तब सब पो सुनसे अगर योदना सरमान इस दि सुनसे ने कर रहुं ब्यायत पी अदब सब योद पो व मजलिस चिक बार गुजार सोन दे मजलिस पे हरमत स्रूंग मयत पो दि आदाब गुन इस्लामी नुक किर्चिया सों से योतां खुसूसन अतना अमय जिसनारिक इज्जत ना एहतिराम वत अतना अमय लकपना बोसत अमय पुंदुन गंगमा इस्लामी तरबियत शितिन उगना इन की अतन अमय के वजीफे रासुसे औलाद गुनला दी तरबियत पो रासुसे औलाद गुन तंग मे पी सुमेनसी अमीरुल मोमिनीन फपोस हक ची बयान बे दे हक पुदु इन की अमीरुल मोमिनीन फपोस का सलमन अय युअल्लिमहुल कुरान यानी औलाद गुनला कुरान तालीम तामेत पो قرآن سبق تامید پو قرآن دستورات گل سبید پو موتی که قرآن زر چک بید پو روایت گونی آم سانسید انسانی پر ضروری این حد اقل پو کم از کم پزیس ناریک 50 آیه جغینوک زر بزرید یا دومن 10 آیه حد اقل پو تلاوت بیازرید ازا قرآن مجیدی دی تلاوت گن دی احکام گن دی آیین گن اگر واقعا نتان اتی اولاد گن لسهی قرآنی زری که تربیت ته نارگنا دی چکی روایت گنی اوم سونسیوت کی قرآنی آیات گن خود قرآن انسانی شناک شغین و گریم پگویلو اگر چی انسانی شناک شغین قرآن پو گریم نارگنا آیا نتان گناهی طرف لگیگا آیا نتان ناجائز لس گونی طرف لگیگا آیا نتان جوانان عزیز گون آیا راسوسی کردار پا علی کردار مگوا ینگ چی کرداری که درول لگا درول چا من اگر ننیری لم پو طریق پو مسیر پو اگر صحیح معنای که قرآنی اگر سون نارگ نه اهل بیت رسولی مسیر مطابق اگر درول نارگ نه هرگز نتان فکر گناه نتینو کون چا من و زیاده زسنارک وقت لن ملن ما جمله که ایک مصیبتی که واقعا کربلالا عبا عبدالله الحسین فیقو یکا و تنها لس فی الزلا عبا عبدالله الحسین فیقو استغاثه بلو ده استغاثه پیدو این که عبا عبدالله الحسین فیقو اسکسل مند حل من ناصر ینصرنا